तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि मात्रै 2XXFM 98.3 म प्रतिष्ठा. हामीले भर्खर सुन्यौं राजु लामाको कति छन्. अबको पालो रहेको छ वाट्स अन क्यानबेरा सेगमेन्टको. 24 सेप्टेम्बरदेखि 1 अक्टोबरसम्म क्यानबेरामा के हुँदैछन् त आउनुहोस् सुनौ. माउन्ट मजोरा वाइन डिनर त ग्रनाङमा 6:30 बजेदेखि स्थानीय माउन्ट मजोरा वाइनरीको उत्कृष्ट वाइनसँग 4-course डिनर खाने उत्कृष्ट अवसर रहेको छ. 24 सेप्टेम्बर बिहिबार नबिर्सिनुहोस्. बसन्तको स्वाद र स्थानीय उत्पादनको अनुभव आजको दिनमा. क्राफ्ट र डिजाइन क्राफ्ट एक्जिबिसन ओपनिङ 5:30 देखि 8 PM थियो आज. वार्षिक प्रदर्शनी डेली क्रिएटिभ च्यालेन्ज र जो ब्रान्डको हाउ विल दे नो इट्स मी प्रदर्शनीको उद्घाटन तथा कलाकारसँग प्रत्यक्ष कुराकानीको अवसर पनि आज रहेको छ. त्यसै गरी ब्याक आउटसाइड टुर 7 PM थियो द ब्रासको क्यानबेरामा लोकप्रिय हिप हप समूह 1/4 को लाइभ कन्सर्ट. त्यसै गरी स्ट्रङ इज द न्यू प्रिटी क्यानबेरा थिएटर सेन्टरमा आज 7 बजे रहेको थियो. अब भोलिको कुरा गर्ने हो भने फ्लोरियाड ककटेल डिनर याट क्लबमा 6:30 to 9:30 अन्डरग्राउन्ड स्पिरिट्सद्वारा तयार 5 विशेष ककटेल र स्प्रिङको स्वाद तपाईँले इन्जोय गर्न सक्नुहुन्छ. क्यानबेरा डिजेबिलिटी एक्सपो एपिकमा 9 बजे अपाङ्गता सम्बन्धी सेवा सहयोग समुदायको लागि ठुलो वार्षिक प्रदर्शनी पनि रहेको छ. त्यसै गरी विज विथ अस्ट्रेलियन बिफ वर्क सो स्मिथ्स अल्टरनेटिभमा स्थानीय सङ्गीत मनोरञ्जन र सामुदायिक जमघट पनि रहनेछ भने शनिबारको दिन 26 सेप्टेम्बरमा AFL ग्रान्ड फाइनल लाइभ एन्ड लाउन्ड 2:30 बजे वर्डन टग्रुनाङ र ज्यामिसनमा रहेको छ. त्यसै गरी जापानिज फिल्म फेस्टिभल प्यालेस इलेक्ट्रिक सेनामा जापानिज चलचित्रहरूको विशेष प्रदर्शनी जुन चाहिँ फिल्म प्रेमीहरूको लागि एकदमै उत्कृष्ट अवसर रहने छ भने शनिबार त्यसै गरी अर्को कार्यक्रम छ हप्स एन्ड हुभ्स फेस्टिभल रेस डे रान्डिक रोडमा 12 बजे घोडा दौड सङ्गीत र फुड स्टलहरू सहितको रमाइलो वसन्तको उत्सव रहेको छ. कमनवेल्थ प्लेसमा 9 बजे विशाल फ्लेटेबल अब्स्टिकल कोर्स सहित परिवारमै रमाइलो कार्यक्रमहरू रहेको छ भने QKC रग्बी लिग नकआउट चाहिँ 8:30 बजे स्थानीय र क्षेत्रीय टोलीहरूको प्रतिस्पर्धा रहेको छ. खेल प्रेमीहरूको लागि आकर्षणको विषय बन्न सक्छ. त्यसै गरी स्प्रिङ सस्टेनेबिलिटी मार्केट हिक पार्कमा 8 बजे आइतबारको दिनमा हुँदैछ र सिमानो 100 म्याराथन स्ट्रम्लो फरेस्ट पार्कमा 9 बजे रहेको छ भने प पार्टी हिक पार्कमा कुकुर प्रेमीहरूको लागि विशेष कार्यक्रम फोटो खेल र सामुदायिक भेटघाटको अवसर पनि त्यस दिनमा रहेको छ. अब अन्य केही कार्यक्रमहरू हेर्ने हो भने प्रिन्सेस वर्कसप ज्यामिसनमा बालबालिकाहरूका लागि क्राउन ड्रेसअप सृजनात्मक गतिविधि स्कुल छुट्टीको रमाइलो सँगै आयोजना हुँदैछ र साथसाथै शनिबारको दिनमा नेपाली स्टोरी टाइम गङ्गालिन लाइब्रेरीमा म्यान्डरिन र नेपाली वुडनमा हुँदैछ. यदि तपाईँहरू बालबालिकालाई नेपाली कथा सुनाउन चाहनुहुन्छ बाइलिङ्गुअल कथा सुनाउन चाहनुहुन्छ भने लिएर जान सक्नुहुनेछ. ओसन क्यानभस वर्कसप भनेर पनि बालबालिकाहरूको लागि 1 अक्टोबरमा चाहिँ हुन गइरहेको छ. यी थिए केही कार्यक्रमहरू क्यानबेरामा हुँदै गर्ने र माइला परिवार बालबालिका खेल प्रेमी र सङ्गीत प्रेमी सबैको लागि केही न केही कार्यक्रमहरू मैले यहाँहरू सामु पस्के. नेप्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 अब पालो रहेको छ गीतको. अबको गीत छ इन्दिरा जोशीको बेहुली. इन्जोय दिस सङ्ग.

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 म प्रतिष्ठा। हामीले भर्खर सुन्यौं इन्दिरा जोशीको बेहोली। अबको पालो रहेको छ नेपाल अपडेटको। आउनु सुनौ नेपालमा के हुँदैछ। नेपाल चीन सीमामा विनाशकारी बाढी आएपछि मृत्युको संख्या चाहिँ 1,000 भन्दा बढी नागेको छ। 4,000 जना अझै बेपत्ता छन्। 11,000 भन्दा बढी मानिसको उद्धार गरिएको छ भने बाढीले हाइड्रो पावर परियोजनाका सुरुङहरूमा कैयौं कामदारहरू फँसेका छन्। उद्धार टोलीले अस्थायी पुल बनाएर पहुँच खोल्दैछन्। 2.2 मिलियन टन भन्दा बढी डेब्रिस रहेको अनुमान, पुनर्निर्माण चुनौती पूर्ण रहने पनि अनुमानहरू लगाइएको छ। भारत, चीन, अमेरिका, जापान, दक्षिण कोरिया लगायत देशहरूले विशेष उद्धार उपकरण र राहत सामग्री पठाइरहेका छन् भने विभिन्न संघ संस्था पनि अहिले जुटेर राहत कार्यमा चाहिँ एकदमै अग्रसर रहेको पाइन्छ। काठमाडौँ, नुवाकोट, रसुवा सबैभन्दा प्रभावित क्षेत्रहरूमा नुवाकोटको बेत्रावती गाउँमा एकै घरबाट धेरै शवहरू फेला परेको समाचारहरू पनि हामीले देखिरहेका छौँ। काठमाडौँमा दर्जनौं शवको सामूहिक दाह संस्कारहरू पनि गरिँदैछ भने अब पुल क्षेत्र, त्रिशुली किनारका बस्तीहरूमा 250 भन्दा बढी घरहरू बगाएको चाहिँ अनुमान छ। अब अहिले सरकारले गरेको प्रतिक्रियामा हजारौं नागरिकले घर परिवार सम्पत्ति गुमाएको छन् र सरकारले चाहिँ पुनर्स्थापनामा पूर्ण ध्यान दिन्छ भन्दै राहत तथा उद्धारको लागि चाहिँ अब प्राथमिकता दिएको चाहिँ जानकारी सरकारले दिइरहेको छ भने विद्युतीय र संचार लाइन केही क्षेत्रमा पुनर्स्थापना भएको पुष्टि पनि गरिएको छ। UNDP का अधिकारीहरूका अनुसार हिमालय क्षेत्रमा ग्लेसियर लेक आउटब्रस्ट फ्लडको जोखिम तीव्र रूपमा बढ्दैछ। होइन, अब क्लाइमेट चेन्जको कुराहरू छ एकदमै धेरै, अब जलवायु परिवर्तन भन्नुहोस् न धेरै नै भइराखेको छ। होइन, अब 47 भन्दा बढी सम्भावित खतरनाक हिमताल पहिचान गरिएका छन्। वास्तविक संख्या अझै धेरै हुन सक्ने पनि जनाइएको छ। बाढीले नेपालको 10% विद्युतीय उत्पादन क्षमता प्रभावित भएको छ। अब यी थिए नेपालका केही अपडेटहरू। अबको पालो रहेको छ अर्को गीतको। अबको गीत छ यश कुमारको आवाजमा। इन्जॉय दिस सङ।

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 पिपल पावर्ड रेडियोमा म प्रतिष्ठा आज नेप्लिज भोइस अफ क्यानबेरा सुन्नु भएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद अर्को कार्यक्रममा फेरि भेटौँला सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस् यति भन्दै आज तपाईँसँग विदा लिने समय भइसकेको छ अर्को हप्ता यही दिन र यही समय फेरि रमाइला गीत र कुराकानी सहित भेट्ने नै छौ 98.3 2XXFM मा बिहिबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म जाँदा जाँदै तपाईँलाई मिठो गीत इन्जोय दिस सङ

0: सकम्बरी
1: सकम्बरी
0: हजुर तपाईँको नि
1: सुयोगवीर
0: सुयोगवीर
1: जोक्स अपार्ट बाइ द वे आई एम देव
0: डिरेक्टर
1: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
0: अनि डिनर चाहिँ गर्नुहुन्न
2: आर्टिस्ट मोड लाइट्स क्यामेरा